गुरु चरणांद गुरु महाराज जी दे पवित्र सुखदाई ते कल्याणकारी उपदेश ते उदेश नूं सर्वन करन लई संगत रूप विच जुड़ बैठे हाजरीन वक्त गुरु खालसा साध संगत जीओ उत्साह सहत गजाओ जी वाहिगुरु जी का खालसा वाहिगुरु जी की फतेह। महावली पियांबर धन गुरु नानक देव महाराज जी अते आप जी दे पुत्र अधिकारी शहजादा नशीन गुरु साहिबान जी ने बनी नौ इंसान ते कर्म करदिया होया बख्शिश करदिया होया दुनियादारी निभादिया होया परमेश्वर दी पाक जात अंदर लिवलीन होण दा ए अत उत्तम कर्म कीता ते ढंग तरीका दस्या है के अमृत वेला सतनाओ वड़ियाई वीचा एक वाहत अते नेड़े दा ढंग है सुचज्जा ढंग है जिस नाल मनुख दी तवहमात परमा भुलेखिया दी कूड दी पाल भी टुट सकती है ते इंसान सुचार भी हो सकता है। इस सवाल दा उत्तर किव सुचारा हो जाए किव कूड़ा टुटे पाक सतगुरां ने जगह जगह जाके भी दिता ते अमृत वेले संगत विच आना दीदार करने संगतां दे ते गुरु दे पवित्र उपदेश दर्शन नूं हिरदे अंदर वसाना दिन पर फिर अपना अपना कम करदे रहो तां सतगुरु जी कहंदे ने लेकिन पहला उत्साह नाल उमाह नाल उचेचे तौर ते मन नूं सावधान करके इत्थे लियाना होवेगा। विद्यार्थी नूं पहले स्कूल पहुंचना हुंदा है उस तों बाद अगला कम शुरू हुंदा है। बीज नूं पहले धरती विच बोना पैंदा है फिर कोठी विच दाणे ते कमले सियाणे हुंदे नित तकदे हां। बयान ही इस मन नूं जो कई वारी अलसा जांदा है काहली दिखा जांदा है सुस्ती दिखा जांदा है कि रोज रोज ये कम तां होना है अगे करदे आए हां थोड़े दिन रेस्ट कर लईए ये जो काहलियां दिखांदा है इस नूं उचेचे तौर ते पहले संगत विच लियाउणा उचित है गुरु दी हजूरी विच लियाउणा उचित है। मिसाल दे तौर ते जिवें असीं भोजन तैयार करके छकदे हां छकदे ध्यान नाल गौर नाल जे बेगौरे होके भोजन खावीए कई वारी मूंह विच जख्म हो जांदे जीबा कट्टी जांदी लहू वग जांदा तो पहले इंसान नूं भोजन ध्यान नाल छकना पैंदा ध्यान नाल तैयार करना अते इसे तरह सावधानी नाल उसनूं छकना योग चबाउणा फिर इसनूं अंदर गले तो थले हल्क तो थले पिसी हुई ग्राही नूं इंसान लै जांदा लेकिन फिर नहीं कोई भी देखिया कि ध्यान रखता होवे अंदर गई ग्राही दा ओ फिर बेध्याने ढंग नाल ही हजम हुंदी रहिंदी है कुवते हाजमा उसनूं हजम करदी रहिंदी है हरारत गुरेजी नाल ओ हजम हुंदी रहिंदी है जो पदार्थ दरकार ने शरीर दी शफा लई तंदरुस्ती लई चुस्ती लई चलाकी लई अलर्टपन लई सावधानी लई ओदे विचों अंदरली मशीनरी बजाते खुद ही डिवीजन करदी रहिंदी है ते उसनूं हजम करदी रहिंदी है। लेकिन पहले ग्राही भोजन दा तैयार करना अते ग्राही दा चबाना ये सब कुछ सावधानी नाल होया सुत नाल होया ध्यान नाल होया एन इसे तरह इसनूं कहिंदे ने सब कॉन्शियस माइंड सावधानी नाल कम करना
لیکن اندر گیا پھر کانشیس مائنڈ تے سب کانشیس مائنڈ یہ کام کرتے ہیں. ساودھانی نال گراہی کھادی بے دھیانی نال ہضم ہندی گئی تے شکتی برقرار رہی انسان ترتا پھرتا رہا کاروبار کرتا رہا. یہ تے مادے دی گل ہے تے نت ساڈے نال واپردی ہے. روحانیت اندر بھی سپرچولیزم اندر بھی پرمارتھی راہ وچ بھی ایسی ہی بات نظر آتی ہے. پہلے اتشاہ نال ادم نال انسان نو سنگت وچ آنا ہوندا ہے, گرو گھر وچ آنا ہوندا ہے, گرو گرنتھ صاحب مہاراج جی دی مقدس حضوری وچ آنا ہے. اتشاہ نال, چاؤ نال, ساودھانی نال تے ادم نال. اس لیے ستگرہ نے ارشاد فرمائے نے, حکم کیتے نے, ادم کریندیاں جیو تم, ادم کریندیاں جیو تم, کماندیاں سکھ پنچ, ادم کریندیاں جیو تم. اے سب کم ساودھانی نال لے, کماندیاں سکھ پنچ, دھیاندیاں تم پربھو مل, نانک اتری چن. تو اے کم اساں ساودھانی نال کیتا, اتے حاضر ہویا, شبد دا بھوجن, شبد دا لنگر گردیب نے جو داک بخشیے اس مل پنڈھارے وچوں پاٹھ راہی حکم نامیا راہی کتھا وچار راہی اتوا کیرتن راہی ساودھانی نال اے بھوجن ملیا. ربی تھار صاحب گرو گرنتھ صاحب مہاراج وچوں ایک بھوجن ملے. تھال وچ تین وستو پیو, تھال گرو گرنتھ صاحب مہاراج, تھال وچ تین وستو پیو, ست سنتوخ وچارو, امرت نام ٹھاکر کا پیو جس کا سب سے آدھارو, جے کو کھاوے. پر اے سب کچھ ساودھانی نال کرنا ہے, جے کو کھاوے, جے کو پہنچے تس کا ہوئے ادھارو. ساودھانی تو مراد ہے کیرتن کرن والے نو بھی حاضر رہنا پوے گا, اتے سنن والے نو بھی حاضری دینی پوے گی, سابدھان ہونا پوے گا. پھر کی ہے گردیو کہندے نے, پھر آپ ہی شکتی بخشش عنایت کرم ہوندا رہے گا. ہسندیاں, کھلندیاں, پہنندیاں, کھاوندیاں, او پھر آپ ہی کم چلتا رہے گا. وچے ہووے مکت, جے کو کھاوے, جے کو پہنچائے اس کا ہوئے ادھار. یہ آتمک زندگی واسطے اشد ضروری وستو گرو صاحب جی کہندے نے, اس دے چھڈیاں جیو جل بل جاندا ہے. میں تجربہ کر ویکھی, ایسا کردیاں ہی زندگی ہے گافلی وچ موت تو بھی بدترین دشا ہو جاندی ہے. آنکھاں جیواں وسرے مر جا. کبیر صاحب کہندے نے, جب لگتا گا باہو بے ہی, اس اسنا وچ بھی مینوں جب نلپی چو اندر نوں تاگا کھچدا ہاں, اس اسنا وچ بھی غافلی ہو جائے پرمیشر تو, تاں میں اس نوں موت ہی سمجھدا ہاں. جب لگتا گا باہو بے ہی, تب لگ وسرے رام سنیہی, تے وسر نال مر جاؤں. تو گرو کرپا کرے اسی ساودھانی نال مہاراج دے چرن وچ آندے رہیے, تے پھر پامے بے دھیانی نال ہی جی میں برکیاں ازمندیاں تے طاقتاں دے دیاں نے کم کردے رہیے, تے او جو دات پراپت ہوئی ہے او دی صحت, او دی گائیڈنس اکال پرخ دی بخشش نال ملی رہے گی. تیاگنا نہیں ہے, لگے رہن دا مطلب ہے, جے کو کھاوے, جے کو پنچے, تس کا ہوئے ادھارو. گرو صاحب جی دا عہد ہے, پیمان ہے, وعدہ ہے, اقرار ہے, جے کو کھاوے, جے کو پنچے, اس کا ہوئے ادھارو. یہ وس تجی نہ جائی, نت نت رکھو اتھارو.